जल्दी हो मिलन, सुनते हो सजन, छननन छननन छननन छन छन, छन, छन, छन, छन, छन, छन, छन।